चैव किमकुर्वत छञ्जय। सञ्जय उवाच दुष्टा तु पाण्डवा कं युद्धं दुर्योधन सदा आचारमुपसङ्गम्।